0: maybe
1: समस्या प्रधान से सर तो पहले अच्छा हो जाए याद कर देना।

सबैभन्दा सुरुमा 1250 मेट्रिक टन डिएपी मल आज नेपाल आइपुग्न लागेको र वितरणका लागि मन्त्रालयले गरेको तयारीको प्रशंसा। कृषि वन तथा पर्यावरण मन्त्रालयले 1250 मेट्रिक टन डिएपी

लाइक अब कलाकारले त्यो इम्प्लिमेन्ट पनि गरिराखेको छ. त्यो गर्दाखेरि चाहिँ हामीले जुन अधिकारी घरमा छ भने त्यसमा पनि अलिकति फोकस हुँदैन. उहाँहरूलाई यता रुचा अदालत लिएर जाँदाखेरि यो बाल विधायक गर्दालाई मसे कतै अपराधी नै हो कि भन्ने मानसिकता उहाँहरूको मनोसामाजिक हिसाबले पनि उहाँहरूलाई सजिलो पार्नको लागि हामीले त्यो डिजिटल माध्यमलाई चाहिँ

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशै भरि प्रसारण भइरहेको साझा खबरमा पाल्पामा बिरुवा रोपेपछि किसानलाई नगद प्रोत्साहन
1: त्यस्तै किसिमको चाहिँ प्रोत्साहन गरेर प्रत्येक साथमा लगानी गर्ने गर्यो भने चाहिँ कृषकको जीवनमाथि सुधार लाग्छ।
0: 72% जस्तो नागरिक कृषि क्षेत्रमा सक्रिय। आकस्मिक बाढी र पहिरोबाट भारतमा कम्तीमा 19 जनाको मृत्यु। सभापति थापासँग वार्ताका लागि देउवा पक्षको प्रस्ताव लगायतका खबरबाट

0: అతన్ని అన్నది వంద సంధి
1: Peace.

0: हो जसले एक घण्टा भित्र समुदाय स्तरमा स्कुल गर्यो छ महिनासम्म आमाको दुधमा देख्छ स्वस्थ बच्चा उज्यालो भविष्य स्तनपान गर स्वास्थ्य बताउ
1: स्वास्थ्य कार्यालय गर्ने द्वारा जनहितमा जाने सन्देश

पर्यटक

करेगा। पर्यटन बढ़कर 2,68,925 रूपया राजस्व संकलन दिएको छ। आर्थिक वर्ष 2082-83 निकुञ्ज कुल 4,32,51,554 रूपियाँ राजस्व संकलन गरिएकोमा कुल 32% राजस्व संकलनबाट आएको उहाँले जानकारी दिनुभएको छ। निकुञ्ज प्रमुख वरिष्ठ संरक्षण अधिकारी अशोक कुमार राम यो चालु आर्थिक वर्षमा नेपाली पर्यटकको संख्या केही घटिएको भने आन्तरिक पर्यटन

जिल्हा नेपाली पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहने निकुञ्ज जिल्लाको छ। सहज रूपमा मार्ग अवलोकन गर्न सकिने पर्यावरण निकुञ्जमा हात्तीसा विभाजन युद्ध जंगल सफारी र जंगल वाक पर्यटकहरूको मुख्य आकर्षकहरूको बताएको छ। नेपालका बालसुधार गृहमा क्षमता भन्दाले बाल बालिका बस्दै आएका छन्। आधारभूत सेवा सुविधामा समस्या देखिएको पछि सरकारले बाल बालिका संविधान 2075 संशोधन गर्ने तयारी गरेको छ। सिकागारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा नयाँ बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर गुहाले सरकारले 16 देखि

0: सचिव रामले गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिन्दू

0: तो बाटो पहुँच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ माछा मासु कम खाऊ। खानामा पत्ता र फल फुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन खाऊ।
2: रेडियो जमिनी प्रचारी सन्देश
3: आजको वाइसरको छलफल सुरु गराउनुहुन्छ त हुन्छ। आज हामी पहिलो जादुपूर्वको लक्षणहरूको बारेमा टिकेको कुरा सुन्छौँ।
0: हेर्नुहोस्, बिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को खोल्ने धागा काट्ने वा पहिले काटेको छ भने धागा पलाकी लग्ने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: पहिरोका पनि लक्षण हुन्छ र भनेको हामीले त पहिरो स्थितिको लिनको सब्जी हो त सजिलोभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
0: हो नि, पहिरो जानु पहिले

0: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हेरिहाल्नु मिलेन,
1: त्यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकालेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामान पूर्वक गरेर अन्न गर्न थाल्नुभयो भने अहिलेको कारण ज्यान सबै जान सक्छ।
0: हो, मैले भनेको कुरा सही हो, ज्यान मान्छेको धन ज्यानै नभए किन
2: Thank you.

ಸ್ವಲ್ಪ ಸ್ಥಳ

Thank you.

Allora, aprile il cavallo.

मेरेको बाल विवाह हुन्छ, यसको विवाह तरिकामा हुन्छ, विवाह गराउनेलाई कानुनको जिम्मेवारी पनि हुन्छ। बाल विवाह कानुनी अपराध हो, यसलाई

segituara, zati pleasari izan deiz.

Thank you.

0: खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै गयो हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौ, सुखमय जीवन पाऊ।
2: रेडियो प्रभा एफएमद्वारा जनहितको जारी सन्देश।
3: ग्रास

Thank you.

Thank you.

मलाई एक पटक सेवा गर्ने मौका अवश्य

0: गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मोटो स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मोटो रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल फुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगर।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो पूर्वाधार एफएमद्वारा

Masa kamu cuma apa ya? Ya, kamu masih minggu. Masa.

रूपमा ल्याएर पनि पास गरेको सब्सिडी आन्दोलन ज्यादा मजदुरी खाली तथा प्रबन्धन सम्बन्धी भारतको मुद्दा हाम्रो मुद्दा दर्ताहरू बाहिर एक ठाउँ गैरक बरस कसै फैलकै खकुल दिएर थो मुद्दा राख्दा मध्ये आठ खर्च एक थो प्रक्रिया मनोरञ्जन लागिमा साथीमा लाग्नु भारत जग्गा किसिमको सम्बन्धी यी बरस एघार छौ गैरक बरसको सरकारलाई के थपाएको भारतको मुद्दा दर्ता हुन मध्ये तीन थो प्रक्रिया मार्गा शेख जग तथा खुला पानी सम्बन्धी यी बरस छ थौ गैरक बरसको एक थो सरकारी लगभग सात मुद्दा हुँदा उमध्ये पाँच सौ खर्च उठाउनका कृषि दुई थो प्रक्रिया मार्ग न्यायिक समिति जानेका कोसियाको सिन्याको थका तथा गाली बेचेकी सम्बन्धी पाँच थो मुद्दा राख्दा कृषि एक थो खर्च उठाउँदा एक थो प्रक्रियामा बाइक मुद्दा अन्य प्रक्रिया मार्गा शेख सम्बन्ध विशेष सम्बन्धी एक थो मुद्दा दर्ता हुनुमा उ मुद्दा हाल प्रक्रिया मार्गा घर फस्का खर्चका खाजी खरिदा

करना विभाग राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सार्वजनिक प्रलाधन दैनिक विपद बुलेटिन अनुसार तीन घटनामा दुई जनको ज्यान गएका समस्य पन्ध्र जना खैहरूबाट प्रत्येक वर्ष

ভয় করার। কি বলেছে?

स्वास्थ्य कार्यालय भारतीय जनहित सर्विस।

एक पटक सेवा करने वाले बहुत आवश्यक जीवन वाला धन्यवाद।

0: पाना 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै गयो हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन जाऊ।
2: रेडियो पूर्वाभास एफएमद्वारा जनहितको जारी सन्देश।

0: भएको छ। चौबिस घण्टामा 167 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ। यसैबीच आज र भोलि देशका विभिन्न ठाउँमा सामान्यदेखि ठुलो पानी पर्ने सम्भावना रहेको छ। मौसम विभागका अनुसार आज र भोलि पानी परे पनि पर्सि भोलिपल्टदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना छ। आज राति मधेस प्रदेश र कोशी बागमती गण्डकी रुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका धेरै स्थानमा मेघ गर्जन र चट्टान सहित मध्यम वर्षाको सम्भावना रहेको उहाँले सिआइएले बताउनुभयो।
1: देखिन्छ।

Thank you.

स्पष्ट रूपमा समावेश गर्नु पर्ने जोड दिएकामा

शुभारम्भ गरिएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप

0: जलवायु स्मार्ट कृषि विस्तार के लागि अन्तर्राष्ट्रिय सहकार आवश्यक रहेको बताउनुभयो। अति सम्प्रति सरकारले जलवायु स्मार्ट पोर्टी मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण तथा प्रदर्शन गर्ने लक्ष्य लिएको बताउनुभयो।
1: यस परियोजनाले नेपाल पश्चिम बीचको विकास साझेदारीलाई प्रक्रिया मञ्च मार्फत असल नयाँ उचाइमा पुर्याउने मैले विश्वास दिएको छु। विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेसन फोरम मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुप्रवेश सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रीय खाद्य तथा कृषि सङ्गठन समयदेखि नै परिरहेको

Thank you.

0: सिद्धताले ज्ञान छ, उहाँको तिन प्रतिदिन चाहिँ देखाउँदै जानुभएको छ र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अगाधारी महत्वपूर्ण रहेको छ। नेसनल आर्टिस्ट प्राइज चाहिँ मेरो सबै नाम सबको रूपमा रेकग्नाइज गर्ने राखिएँ। त्यसरी
1: जति कुराको कुरा गरेको छ त्यो अहिलेसम्म कति कुरा भएको थियो, अब यो विगत

Thank you.

ಸಿಂಗು ಬಾಂಬೆ ಶೆಟ್ಟಿ ಪ್ರತಿಯೊಬ್ಬ ರೇಡಿಯೋ ಕುಟುಂಬ ಸಾಧ್ಯ ಕಹ.

0: भनेको छु नसा मुटु चेक्चा सुनिन्छ
1: तर त्यो दिन नसा तथा न्युज गर्दै नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ
0: प्यारालाइसिस भई मुख बाँकिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा इक्युपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ
1: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा इक्युपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एकल महिला कना बाल बालिका अपाङ्ग चेसु नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ
1: Thank you.

यस्तो विभाग कार्य हुन्छ।

ਸਾਡੇ ਮਨ ਵਿੱਚ ਕਾਜੀ ਨਾ ਤਾਂ ਸਵਾਲ ਸਾਡਾ ਕੁਝ ਨਹੀਂ ਕਰੇ

ये सन 2023 को अक्टूबरमा इजरायलमा भएको घातक आक्रमणपछि इजरायली आक्रमणहरूमा हमासका अधिकांश वरिष्ठ नेतृत्व मारिएका थिए। युरोपीय आयोगले चिनिया ई कमर्स कम्पनी अली एक्सप्रेसलाई असुरक्षित गर्न र सौन्दर्य सामग्री सहितका अवैध उत्पादनहरूको बिक्रीका निम्ति अनुमति दिएको भन्दै 60 करोड़ डलर भन्दा बढी जरिमाना गरेको छ। दुई वर्ष अघि शुरू गरिएको युरोपियन संघ ईयूको अनुसन्धानले उक्त कम्पनी आफ्नो प्लेटफर्मबाट त्यस्ता सामानहरू पर्याप्त युद्धताका साथ हटाउन विफल पाएको थियो। उक्त जरिमानाप्रति असन्तुष्ट अली एक्सप्रेसले भने उक्त निर्णयमा आफ्ना सुधारका कदमहरू प्रतिबिम्बित नभएको जनाएको छ। अस्ट्रेलियाद्वारा प्रक्रियाका निम्ति नौरो टापु पठाइएका असाइलम सिकर्स अर्थात शरणको खोजीमा रहेका अधिकांश मानिसहरू नियमित खाना खान समेत नसक्ने पाइएका एक सर्वेक्षणले देखाएको छ। हाल त्यहाँ 100 भन्दा बढी मानिसहरू त्यसरी रोकिएका छन्। ती प्रत्येकले अस्ट्रेलिया सरकारबाट हरेक 2 सत्रमा 180 अमेरिकी डलर पाउने हक राख्छन्। असाइलम सिकर्स रिसोर्स सेन्टर एसएआरसीसँग उनीहरूले खर्च धान्नका लागि प्राय छात्र बताएका छन्। सरकारले भुक्तानीको नियमित समीक्षामा बताएको छ, तर उक्त स्थान महँगो खाद्यान्न पर्याप्तमा अधिक निर्भर छ। र फुटबलको नयाँ विश्वविजेता भएको स्पेनी टोली मद्रिद पुगेको छ। त्यहाँ एक दिन भव्य उत्सवका बीच उनीहरूको स्वागत हुनेछ। क्रमश राजा र प्रधानमन्त्रीको भिन्दा भिन्दै स्वागतपछि विश्वविजेता टोलीले एउटा खुल्ला बसमा मद्रिद हुँदै विजय र्याली गर्नेछ। स्पेनले फाइनल खेलमा आज

0: कवि भन्नुभएका छन्। अविरल वर्षापछि यसका कैयौं ठाउँमा पहिरो खसेर सड़क अवरुद्ध भएका जानकारी सुरक्षा निकायहरूले दिएका छन्। राष्ट्रिय विपद न्यूनीकरण प्राधिकरणकी प्रवक्ता महतले सड़क खोलाउन सम्भव भएसम्मका स्रोत साधन परिचालन गरिएको बताइन्।
1: अहिले हाम्रो विशेष गरी पहिरोकै कारणकै लागि भएर हामी एउटा सडक हुन जाने वार्षिक प्रयास पनि अवश्य गरिरहेका छौँ। आफ्नो साथ सबै कुन कुन ठाउँमा पहिरो गयो, कुन कुन प्रोजेक्टहरू एक्जामिनेसनहरू त्यसमा अफ्रिकाहरू चाहिँ कुन कुन अवस्थामा हुन्छ, कहाँ कहाँ हुन्छ, उहाँहरूलाई तुरन्त नजिक पर्ने बजारलाई चाहिँ परिचालन गर्नेदेखि पनि जोड्दै सञ्चालन गर्छ।

सुतवान पोस्टले जिल्ला सुरक्षा समितिहरूलाई निर्देशन दिएको थियो। साथी फरिदुल राहको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com गएर आफूले चाहेको समयमा विस्तृतमा पढ्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरकारवाला व्यक्तिहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्रीले नेपाल धितो बोर्ड सेवोनका अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज नेप्सेका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव अमृत भन्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल लगायतसँग भेटेका हुन्।

रेडियो पूर्वाभाग सहकारी स्वास्थ्य

0: বিভিন্ন দুর্গম চাকরিতে দেখা যায়
1: কাজ

やる気なかった。

Thank you.